0: یقین دہانی کروائی ہے کہ شہری غریبوں کے روزگار کو متاثر کیے بغیر ان کی بستیوں کے حدود میں ہی تمام جدید ترین انضمام مکانات تعمیر کر کے دیے جائیں گے۔ مرکزی وزیر کشن ریڈی نے مطالبہ کیا کہ ریاستی حکومت دھان کی خریداری پر سیاست کرنا بند کرے اور کل جماعت اجلاس و کسان سیمینار منعقد کر کے کسانوں کے فائدے کے لیے اقدامات کرے۔ وزیر زراعت ناگیشور راؤ نے تلنگانہ موسم ایڈوائزری پروگرام کا آغاز کیا، جسے حکومت نے کسانوں کے بروقت موسم کی تبدیلی اور سائنسی مشورے فراہم کرنے کے لیے باوقار منصوبے کے طور پر شروع کیا ہے۔ اور وزیر بہبودی خواتین و اطفال سیتکا نے کہا کہ تعلیم دنیا اور زندگی کو بدلنے کے لیے سب سے طاقتور اور اثر انگیز ہتھیار ہے۔ اسی کے ساتھ ہی آکاشوانی حیدرآباد سے اردو میں علاقائی خبریں یہیں ختم ہوئیں۔
1: आकाशवाणी है, अब आकाशवाणी समाचार के साथ मैं विशाल शर्मा। कृषि मंत्री शिवराज सिंह चौहान ने कहा है कि खेत बचाओ अभियान में खेतों, किसानों और गांवों को जोड़ते हुए इसे व्यापक राष्ट्रीय अभियान बनाया जाना चाहिए। नई दिल्ली में एक उच्च स्तरीय बैठक में उन्होंने कहा कि सोमवार से शुरू हो रहे अभियान का मुख्य ध्यान उर्वरकों का संतुलित और उचित प्रयोग, मौसम की चुनौतियों के मद्देनजर किसानों को समय पर परामर्श, पंचायत स्तर पर किसानों की भागीदारी तथा गांवों को सीधे योजनाओं के लाभ पर केंद्रित होना चाहिए। उन्होंने कहा कि उर्वरकों के अंधाधुंध प्रयोग को न्यूनतम करना इस अभियान का मुख्य उद्देश्य है। 30 जून तक चलने वाले अभियान के लिए 1600 से अधिक दल गठित किए गए हैं। इसके अलावा उर्वरकों